यो प्रसारण हो आकाशवाणीको नव प्रस्तुत छ केही लोक तथा आधुनिक श्रोता कार्यक्रमको यो पहिलो साङ्गीतिक कोशीले हालको निम्ति राखिरहेका छौं चन्द्रदेव वाइबा सुदीप वाइबा अनि यमुना देवानको स्वरमा।

0: भर्खरै प्रस्तुत थियो केही लोक तथा आधुनिक गीतहरू। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब पालो समाचारको।
1: यो आकाशवाणी हो, अब समाचार मनीषा छेत्रीबाट सुन्नुहोस्। पहिला मुख्य समाचार। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहने बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग र जोखिम लिने युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। 25 जुन 1975 को आपतकाल को समझना में आज संविधान हत्या दिवस मनाइदैछ। भेनेजुएला का राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकंप का कारण देश में आपतकाल घोषणा गर्नुभयो र आईसीसी महिला टी20 विश्वकप क्रिकेट को समूह ए अंतर्गत आज भारतले बंगलादेश को सामना गर्दैछ। अब समाचार विस्तारमा। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भन्नुभयो, भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहन्छ। गुरुग्राममा सम्पन्न 11 ब्रिक्स ऊर्जा मन्त्री स्तरीय बैठकको उद्घाटन गर्दै उहाँले विकासका आकांक्षा र दिगो लक्ष्य हासिल गर्न सस्तो, भरपर्दो र दिगो ऊर्जा अपरिहार्य हुने बताउनुभयो। सम्पूर्ण ऊर्जा मूल्य श्रृंखलामा भारतको लगानीमाथि प्रकाश पार्दै श्री लालले भन्नुभयो, भारतले विश्वको सबैभन्दा ठूलो डिजिटल सक्षम विद्युत प्रणालीहरूको जग बसालिरहेको छ। उहाँले भन्नुभयो, 6 करोड़ भन्दा बढी स्मार्ट मिटरहरू पहिले नै जडान भइसकेका छन् र यो परिवर्तन आगामी वर्षहरूमा पनि व्यापक रूपमा जारी रहनेछ।
2: भविष्य की ऊर्जा प्रणालियों में स्थिरता और विश्वसनीयता के बीच संतुलन होना चाहिए। भारत ऊर्जा क्षेत्र की पूरी श्रृंखला में बड़े पैमाने पर निवेश कर रहा है। अब तक 6 करोड़ से अधिक स्मार्ट मीटर लगाए जा चुके हैं और आने वाले वर्षों में यह बदलाव और बड़े स्तर पर जारी रहेगा।
1: विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग, बढ्दो जोखिम लिने र सोशल मीडियाको युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। दक्षिण कोरियामा जेजु टापुमा आयोजित शान्ति र समृद्धि सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै डाक्टर जयशंकरले आफ्नो विशिष्टता दावी गर्ने प्रवृत्ति अधिक रहेको र क्षमतालाई पनि कम हिचकिचाहटका साथ प्रयोग गर्न थालेको बताउनुभयो। COVID-19, आतंकवाद वा जलवायु परिवर्तनका चरम घटनाको प्रभाव जस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो। डाक्टर एस जयशंकरले प्रभावशाली देशहरूबीच नयाँ समझदारी र घनिष्ठ सम्बन्धको निर्माणले विश्व व्यवस्थालाई स्थिर बनाउन र विशिष्ट एजेण्डाहरूमा सहकार्यको माध्यमबाट समस्याहरूको समाधान गर्न मद्दत पुग्ने बताउनुभयो। 25 जुन 1975 को आपतकाल को सम्झना में आज संविधान हत्या दिवस मनाइदैछ। यससँग सम्बन्धित विभिन्न कार्यक्रम देशैभर आयोजन भइरहेको छ, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण

0: उनको महत्वलाई उजागर गर्नु हो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोशल मीडिया सन्देशमा उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा एक कठिन समय रहेको र संविधानका मूल्यहरूको कड़ा परीक्षण भएको बताउनुभयो। उहाँले त्यसबेला नागरिकहरूका धेरै अधिकार बन्द, अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध र लोकतान्त्रिक संस्थामा पनि प्रभाव परेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको गर्न दृढ़ संकल्पित सबैलाई सम्मान व्यक्त गर्नुभयो र यसलाई भारतको इतिहासको सबैभन्दा कालो अध्यायको रूपमा वर्णन गर्नुभयो। भारतीय जनता पार्टीले संकटकाललाई भारतीय इतिहासको कालो अध्याय भन्दै कांग्रेसमाथि निशाना बनाएको छ। नयाँ दिल्ली स्थित पार्टी मुख्यालयमा संचारकर्मीसँग कुरा गर्दै भाजपाका वरिष्ठ नेता रविशंकर प्रसादले आपतकालको समयमा न्यायपालिकालाई दबावमा राखिएको र मीडियाको स्वतन्त्रतामा असर परेको र विपक्षी नेताहरूलाई जेल पठाइएको बताउनुभयो।
1: कॉम्प्रोमाइज करने के लिए दबाव, विपक्षियों को जेल में बंद करना और गलत तरीके से इमरजेंसी लगाना। मैं इमरजेंसी के अंडरग्राउंड में प्रधानमंत्री की भूमिका की तारीफ करूंगा। सरदार के रूप में जितना अंडरग्राउंड को उन्होंने गुजरात से लेकर उत्तर भारत को जो संगठित किया था वो कमाल था। और आज अपने ट्वीट में उन्होंने उस काले अध्याय को याद किया है कि देश की जनता ने कितनी हिम्मत दिखाई।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्स्योङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सर्वोच्च अदालतले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले प्राप्त गरेको दानमा कथित आर्थिक अनियमितताको अदालतको निगरानीमा छानबिनको माग गर्दै दायर गरिएको जनहित याचिकामाथि तत्काल सुनवाई गर्न अस्वीकार गरेको छ। तर अदालतले निवेदकलाई उचित समयमा मुद्दा दर्ता गर्ने आश्वासन दिएको छ। याचिकाकर्ता अधिवक्ता नरेन्द्र कुमार गोस्वामीले न्यायाधीश बीवी न्यायाधीश एस नागरत्न र जय मलय बागचीको बेन्चले उनीहरूको निवेदन महत्वपूर्ण प्रमाण प्राप्त गर्न मुद्दालाई तत्काल सूचीबद्ध गर्न सीमित रहेको बताएको छ। भेनेजुएलाका राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण देशमा गर्नुभयो। काराकास र वरपरका क्षेत्रमा आज बिहान 7.2 र 7.5 म्याग्निच्युडको भूकम्प जाँदा कैयौं भवन भत्किएका छन्। राष्ट्रपतिले अर्को आदेश नआएसम्मका लागि अनावश्यक क्रियाकलाप स्थगित गर्नुभयो भने सबैभन्दा अधिक प्रभावित क्षेत्रहरूमा सार्वजनिक र निजी सार्वजनिक स्वास्थ्य संयन्त्रहरू पनि सक्रिय रहेको बताउनुभयो। यसैबीच कैयौं स्थानमा उद्धार कार्य जारी रहेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा गएको विनाशकारी भूकम्पको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। एक सोशल मीडिया पोस्ट गर्दै उपराष्ट्रपतिले आफ्ना प्रियजन गुमाएका प्रति आफ्नो संवेदना रहेको बताउनु भएको छ भने यसरी नै प्रधानमन्त्री मोदीले पनि भेनेजुएलाको सरकार र जनता विशेष गरी आफ्ना प्रियजन गुमाएका परिवारप्रति संवेदना प्रकट गर्नुभएको छ। कोलकाताको तारातला क्षेत्रमा भएको दुर्घटनामा नपुगेको छ। 29 जनालाई अस्पताल ल्याइएको थियो, जसमध्ये 20 जनाको अझै उपचार भइरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्घटनाका जिम्मेवारहरूलाई कारवाही गरिने बताउनु भएको छ। उहाँले मृतकका परिवारलाई 10 लाख र घाइतेलाई 1 लाख रूपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। दुर्घटनास्थलमा राहत तथा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाता घटनाका मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट 2 लाख र घाइतेहरूलाई 50,000 रूपियाँ दिने घोषणा गर्नुभएको छ। सोशल मीडिया पोस्ट गर्दै प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वस्थ लाभको कामना गर्नुभयो। उहाँले भन्नुभयो, राज्य सरकार प्रभावितहरूलाई हर सम्भव सहयोग प्रदान गर्न निरन्तर काम गरिरहेको छ। आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दैछ। खेल म्यान्चेस्टरको एमिरेट्स ओल्ड ट्राफर्ड स्टेडियम

मा भारतीय समय अनुसार साझा 7 बजेदेखि सुरु हुनेछ। समूह ए को 3 खेलमा हरमनप्रीत कौरको कप्तानीमा रहेको भारत दोस्रो स्थानमा छ भने बंगलादेश चौथो स्थानमा छ। मौसम विभागले आज तटीय कर्नाटक, झारखण्ड, कोंकण र गोवा, महाराष्ट्र, तेलंगाना, ओडिसा, उपहिमालय, पश्चिम बंगाल र सिक्किममा अलग अलग स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। मौसम विभागका अनुसार बिहार, झारखण्ड, पश्चिम मध्यप्रदेश, पश्चिम राजस्थान, मध्य महाराष्ट्र र मराठवाडामा भारी वर्षा र चट्याङ छ। यो समाचार युट्युबमा 8AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। र अन्तमा पुनः एकचोटि मुख्य समाचार। केन्द्रीय ऊर्जा मन्त्री मनोहर लालले भारत ऊर्जा प्रणाली निर्माणको दिशामा ब्रिक्सको सहयोगलाई बलियो बनाउन चाहने बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले विश्वमा हतियारको बढ्दो प्रयोग र जोखिम लिने युगमा अनुकूलित राजनीतिको अवलोकन गरिरहेको बताउनुभयो। 25 जुन 1975 आपतकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइँदैछ। भेनेजुएलाका राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पका कारण देशमा आपतकाल घोषणा गर्नुभयो र आईसीसी महिला टी20 विश्वकप क्रिकेटको समूह ए अन्तर्गत आज भारतले बंगलादेशको सामना गर्दैछ। आकाशवाणीबाट सुन्नुहुँदै थियो समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विशेष नागरिकहरूलाई शासनको केन्द्रमा राख्न प्रधानमन्त्रीको आग्रह। आलेख विदेश सेवादेश एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार 23 जुन 2026 नयाँ दिल्लीमा सेवा तीर्थमा भारतीय प्रशासनिक सेवा आईएएस 2024 ब्याचका 183 अधिकारी प्रशिक्षार्थीहरूसित कुराकानी गर्नुभयो, जो विभिन्न मन्त्रालय र विभागहरूमा सहायक सचिवको रूपमा नियुक्त भएका छन्। यो अवसर प्रशिक्षार्थीहरूले उनीहरूको क्षेत्र प्रशिक्षण र मन्त्रालयहरूमा उनीहरूको संलग्नताबाट आफ्ना अनुभवहरू साझा गरे। अधिकारीहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, 2 वर्षको फिल्ड एक्सपोजर र प्रशासनिक शिक्षापछि उनीहरू अब एक महत्वपूर्ण चरणमा उभिएका छन्, जहाँ उनीहरूको निर्णयले उनीहरूको आफ्नै करियर मात्र होइन करोडौं नागरिकहरूको भविष्यलाई पनि आकार दिनेछ। सार्वजनिक सेवाको वास्तविक परीक्षा वास्तविक जीवनको परिस्थितिलाई निष्ठा संवेदनशीलता र प्रतिबद्धतासित सामना गरेर सुरु हुनेमा उहाँले जोड दिनुभयो। प्रधानमन्त्री मोदीले युवा सिभिल सेवकहरूलाई दृढ उद्देश्य नवाचार र नागरिक केन्द्रित शासनसित राष्ट्र निर्माणमा समर्पित हुन आग्रह गर्नुभयो। उहाँले अधिकारीहरूलाई हरेक प्रशासनिक फाइलको पछाडि पर्ने मानवीय प्रभाव आग्रह गर्नुभयो। उहाँले प्रत्येक फाइलले असंख्य नागरिकहरूको आकांक्षा चिन्ता र जीवनलाई प्रतिनिधित्व गर्दछ भनी बताउनुभयो। नागरिक देव भवको मन्त्रमा जोड दिनुहुँदै अधिकारीहरूलाई निर्णयको केन्द्रमा नागरिकहरूलाई राख्न र शासन सहानुभूतिपूर्ण उत्तरदायी र समावेशी रहेको सुनिश्चित गर्न आह्वान गर्नुभयो। प्रत्येक फाइलले असंख्य नागरिकहरूको आकांक्षा चिन्ता र जीवनको प्रतिनिधित्व गर्दछ। प्रधानमन्त्रीले युवा आईएएस अधिकारीहरूलाई भन्नुभयो, उनीहरूलाई हरेक निर्णयको केन्द्रमा मानिसहरूलाई राख्न र शासन सहानुभूतिपूर्ण उत्तरदायी र समावेशी रहेको सुनिश्चित गर्न आग्रह गर्नुभयो। श्री मोदीले यो पनि टिप्पणी गर्नुभयो कि प्रमुख विकासका चुनौतीहरू सिलोमा समाधान गर्न सकिँदैन र सार्थक र दिगो परिणामहरू प्राप्त गर्न विभागहरू माझ प्रभावकारी समन्वय आवश्यक छ। समग्र सरकारको दृष्टिकोणका आह्वान गर्नुहुँदै प्रमुख विकासका चुनौतीहरू सिलोमा समाधान गर्न नसकिने कुरामा प्रधानमन्त्रीले जोड दिनुभयो। अर्थपूर्ण र स्थायी परिमाणहरू प्राप्त गर्न विभागहरू बीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नुभयो। विकसित भारत 2047 दृष्टिकोणमाथि प्रकाश पार्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, आगामी दशकहरूमा प्रत्येक नीतिगत र प्रशासनिक निर्णयले विकसित भारत निर्माणमा योगदान पुर्याउनु पर्छ। आज भारतका प्राथमिकताहरूमा आत्मनिर्भर भारत, मेक इन इन्डिया, म्यानुफ्याक्चरिङ ग्रोथ, ऊर्जा सुरक्षा र युवाहरूका लागि अवसरहरू सृजना गर्न समावेश रहेको पनि उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले पछिल्लो दशकमा शासनमा भएको परिवर्तनलाई जोड दिनुहुँदै भन्नुभयो, प्रशासनिक प्रक्रिया केन्द्रित मोडेलबाट परिणाममुखी दृष्टिकोणमा अघि बढेको छ। उहाँले सेवा प्रवाहमा सुधार गर्न नागरिकहरूलाई सजिलो र पारदर्शीसित सेवा डिजिटल शासन कृत्रिम बुद्धिमत्ता र प्रविधिको बढ्दो भूमिकालाई उद्घृत गर्नुभयो। डाटा सञ्चालित शासनको महत्वमा जोड दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो,

प्रादेशिक समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। प्रथमा प्रमुख समाचार। संकटकालको सम्झनामा आज देशभरि संविधान हत्या दिवस पालन गरियो। मुख्यमन्त्री सुवेन्द्र अधिकारीले कोलकाताको तारातला क्षेत्रमा भएको दुर्घटनाका जिम्मेवारहरूलाई कार्यवाही गरिने बताउनु भएको छ। भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई 7 वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जिताउने प्रशिक्षक क्रिस्पन छेत्रीलाई आज भव्य स्वागत जनाइएको छ। हिजो मध्यराति गएको पहिरोले बाधित राष्ट्रिय राजमार्ग 10 पुनः खुल्ला भएको छ र मौसम विभागले आगामी 30 जूनसम्म पश्चिम बंगाल तराई क्षेत्र र सिक्किममा भारी वर्षाको अनुमान गरेको छ। अब समाचार विस्तारमा। 25 जून 1975 संकटकालको सम्झनामा आज संविधान हत्या दिवस मनाइयो, जसको उद्देश्य संविधान र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणको महत्वलाई उजागर गर्नु हो। यसैबीच राष्ट्रपति सीपी राधाकृष्णनले आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्नेहरूप्रति सम्मान व्यक्त गर्नुभयो। सोसियल मीडिया सन्देशमा उपराष्ट्रपतिले आपतकाल भारतको इतिहासमा

0: यी कठिन समय रहेको र संविधानका मूल्यहरूको कडा परीक्षण भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न दृढ़ संकल्पित सबैलाई सम्मान व्यक्त गर्दै यसलाई भारतको इतिहासको सबैभन्दा कालो अध्यायको रूपमा वर्णन गर्नुभयो। सोशियल मीडिया पोस्ट गर्दै श्री मोदीले भन्नुभयो, संकटकाल संविधानमाथि प्रत्यक्ष आक्रमण थियो। प्रधानमन्त्रीले यस अवधिमा लोकतान्त्रिक जग बसारेका संस्थामाथि पनि आक्रमण भएको बताउनुभयो। गृहमन्त्री अमित शाहले आज आपतकालको विरूद्ध लड़ेका स्वतन्त्रता सेनानीहरू लाई श्रद्धांजलि दिनुभयो। सोशियल मीडिया पोस्टमा गृहमन्त्रीले 25 जुन 1975 भारतीय लोकतन्त्रको कालो अध्याय भएको उल्लेख गर्दै तत्कालीन सरकारले संविधान प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पार्ने प्रयास गरेको बताउनुभयो। कताको तारातला क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेहरूको संख्या नपुगेको छ। 29 जनालाई अस्पताल ल्याइएको थियो, जसमध्ये 20 जनाको अझै उपचार भइरहेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले दुर्घटनाका जिम्मेवारहरूलाई कारवाही गरिने बताउनु भएको छ। उहाँले मृतकका परिवारलाई 10 लाख र घाइतेलाई 1 लाख रूपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। दुर्घटनास्थलमा राहत तथा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो। यसैबीच घटनाको छानबिनका लागि विशेष अनुसन्धान टोली एसआईटी गठन गरिएको छ। यसको नेतृत्व कोलकाता पुलिसका अतिरिक्त पुलिस कमिश्नरले गरिरहेका छन्। पुलिसले सम्बन्धित भवनको स्वामित्व मा रहेको एजेन्सीको कार्यालयमा समेत छापा मारेको छ। यस घटनामा हालसम्म 5 जना पक्राउ परेका छन्। राहत र उद्धारका साथै दुर्घटनाको कारण बारे पनि अनुसन्धान भइरहेको छ। समाचार कक्षबाट मनीषा छेत्रीको रिपोर्ट।
0: राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो कोलकातामा गोदामको छत फत्कन्दा ज्यान गुमाएकोमा गहिरो दुःख व्यक्त गरेका छन्। सोशियल मीडिया सन्देश मार्फत राष्ट्रपतिले घटनालाई अत्यन्त दुःखद भन्दै मृतकका परिवारजनमा संवेदना प्रकट गर्नुभयो। यस्तै उपराष्ट्रपति राधाकृष्णनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई 2 लाख र घाइतेहरूलाई 50,000 रूपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। यसको साथमा राज्य सरकार प्रभावितहरूलाई हर सम्भव सहयोग प्रदान गर्न निरन्तर काम गरिरहेको बताउनुभयो। राष्ट्रिय अनुसन्धान एजेन्सी एनआईएले मालदा जिल्लामा एक स्थानीय कांग्रेसका नेतालाई विरोध प्रदर्शन हिंसा र मतदाता नामावलीको विशेष गहन समीक्षासँग सम्बन्धित न्यायिक अधिकारीहरूलाई अवैध रूपमा बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ। क्रमकपा श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स चिया कमान मजदूर युनियनले सोनादामा आजकै दिन सन् 1955 हत्या गरिएका चिया श्रमिकहरूको स्मरण गर्दै 72 शहीद दिवस पालन गरियो। क्रमकपा सोनादा जोनल कमिटिले आयोजन गरेको कार्यक्रममा श्रमिक नेताहरूको उपस्थिति थियो भने उनीहरूले हत्या गरिएको चिया श्रमिकहरूको स्मरण गरे। याद रहोस्, आजकै दिन सन् 1955 मार्गेचोक चियाबारीमा तत्कालीन सरकारद्वारा गोली चलाइएर 6 जना चिया श्रमिकहरूको हत्या गरिएको थियो, जसमा गर्भवती महिला मौली शोभा राइनी, 14 वर्षे किशोर काले लिम्बू, अमृतमाया कमिनी, जितमान तामाङ, पदम बहादुर कामी र कान्छा सुनवारलाई निर्मम प्रकारले हत्या गरिएको थियो। दार्जीलिङ चियाबारीको श्रमिक इतिहासमा यो दिनलाई आजसम्म पनि कसैले बिर्सन सकेका छैनन्। यस्तै गरी इण्डियन गोर्खा जनशक्ति फ्रन्टका श्रमिक संगठन हिल तराई डुवर्स चियाबारी श्रमिक संघले पनि शहीदहरूको त्याग र बलिदानलाई स्मरण गरेका छन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई 7 वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जिताउने पहाड़को गौरवशाली सुपुत्र एवं फुटबल प्रशिक्षक क्रिस्पन छेत्रीलाई आज बागडोगरा हवाई अड्डामा भव्य स्वागत जनाएका छन्। उपाधि जिताएर पहिलो पटक घर फर्किएका राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लबको सदस्य र पदाधिकारीहरू, केएफएका सदस्यहरू, मार्टियल आर्ट एण्ड फिटनेस एकेडमी खर्स

0: बॉडी बिल्डिंग अनि फिटनेस एसोसिएशन का सदस्यहरू उपस्थित रहेर छेत्रीलाई भव्य स्वागत जनाएका छन् यसै बीच मुख्य प्रशिक्षक क्रिस्पन छेत्रीले आफूलाई देशको प्रतिनिधित्व गर्न पाउँदा गर्व लागेको बताउनुभयो
1: आई थिंक यो त हाम्रो सबैको लागि इन्डियाको लागि एउटा हामीले धेरै वर्ष पछि गरेको तर अब सबैले आफ्नो फुटबल डेभलप गरेर जाँदैछ हामी सायद अगाडि दुईवटा नजितेको कारण हामी ट्रान्जिसन फेजमा थियौँ होला हामीले प्लेयर्सहरू डेभलप गर्दै थियौँ अनि अहिले योपालि जुनियर प्लेयर्सहरूले भने उनीहरूले राम्रो पर्फर्म गर्यो नि तर त्यसैभन्दा बङ्गलादेशले पनि आफ्नो युथ डेभलपमेन्टको लागि धेरै प्लेयरहरू मिक्स गरेर राख्यो सो मिक्स म्याच टिमै थियो भन्नु पऱ्यो तर हाम्रो नानीहरूले राम्रो पर्फर्म गर्यो आई थिङ्क हाम्रो प्लेयरहरू एकदमै पोजिटिभ थियो किनभने उहाँहरूलाई हामीले लिग फेजमा पनि जितेको अनि फाइनल्समा पनि हामीले जित्यौँ सो मोरलेस टुर्नामेन्ट थ्रु आउट द म्याचेस हाम्रो टिम कन्ट्रोलमा थियो कि सुपेरियोरिटी चाहिँ देखायो अब मलाई इन्डियाले भर्खर चिन्यो भने हाम्रो युके चिफ क्लबले कर्सियङले पार्कोले सधैँ नै चिनिराखेको नि हो अनि हामी के भन्न चाहन्छौँ अब तर मेन चाहिँ अब हाम्रो क्षेत्रलाई कसरी अगाडि बढाउने भनेर कुरा छ त्यसमा आउँदा अब पहिला सुरु नै इन्फ्रास्ट्रक्चर पाउँछ होपफुल्ली अब विथ न्यू गभर्मेन्ट हामीले यो इन्फ्रास्ट्रक्चरमा ध्यान दिएर हाम्रो लिगहरूको लागि स्पेसली हाम्रो एज ग्रुपको नानीहरूलाई इन्करेज गर्न सक्छौँ होला
0: गोर्खा भारतीय जनजाति महासंघका अध्यक्ष एमएस राईको नेतृत्वमा उपाध्यक्ष सचेन राई दुमी सहसचिव उमेश मुखिया तथा महेन्द्र भुजेल सम्मिलित प्रतिनिधिमण्डलले दार्जीलिङका सांसद राजु विष्टलाई उहाँको कार्यालयमा शिष्टाचार भेटघाट गर्यो भेटका क्रममा हालै सम्पन्न विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीको ऐतिहासिक विजयमा सांसद विष्टले निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै महासंघको तर्फबाट बधाई पत्र अर्पण गरियो हिजो राति गएको पहिरोले बाधित राष्ट्रिय राजमार्ग 10 खोलिएको छ राजमार्ग अन्तर्गत बाघपुल काली मन्दिर नजिक गएको पहिरो सफा गरी खोलिएको छ तर पनि दुवैतर्फ लामो लामो गाडीहरूको जामको कारण यातायात सुचारू हुन निकै समय लाग्ने अनुमान गरिएको छ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएका स्वतन्त्र सभासद सूरज राईले आफ्नो पदबाट तत्काल प्रभाव लागू हुने गरी राजीनामा दिएका छन् आज उनले पश्चिम बंगालका राज्यपाललाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका हुन् पश्चिम बंगालमा बिहिबार मौसमले परिवर्तन लिएको छ मौसम विभाग अनुसार राज्यको राजधानी कोलकाता सहित दक्षिण बंगालका उत्तर बंगालका धेरै जिल्लाहरूमा हल्कादेखि र मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाएको छ विभाग अनुसार दक्षिण पश्चिम मनसून विस्तारै सक्रिय बन्दै गएकाले आगामी दिनमा राज्यका धेरै जिल्लाहरूमा वर्षाको गतिविधि बढ्न सक्ने अनुमान गरिएको छ यो समाचार युट्युबमा @EIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि संकटकालको सम्झना आज देशभरि संविधान हत्या दिवस पालन गरियो मुख्यमन्त्री शुभेन्दु अधिकारीले कोलकाताको तारातला क्षेत्रमा भएको दुर्घटनाका जिम्मेवारहरूलाई कार्यवाही गरिने बताउनु भएको छ भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई 7 वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जिताउने प्रशिक्षक क्रिस्पन छेत्रीले आज भव्य स्वागत गरिएको छ हिजो राति मध्यराति गएको पहिरोले बाधित राष्ट्रिय राजमार्ग 10 पुनः खुल्ला भएको छ आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो अघिल्लो समाचार 7:50 प्रस्तुत गर्नेछौ सुन्दै गर्नुहोस् आकाशवाणी
2: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে নিউজ অন এআইআর অ্যাপে এখন শুরু হচ্ছে হিন্দি ছায়াছবির গানের অনুষ্ঠান

सुरुमा मुख्य समाचार। देशभर आज संविधान हत्या दिवस पालन। उपराष्ट्रपतिले आज राज्यसभाका नवनिर्वाचित र पुननिर्वाचित सदस्यहरूलाई गराउनुभयो शपथ ग्रहण। ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक हरियाणाको गुरूग्राममा भयो शुरू। अनि भेनेजुएलामा 7.2 र 7.5 तीव्रताको लगातार भूकम्पले गर्दा आपतकालीन अवस्था घोषणा। अब समाचार विस्तारमा। आज संविधान हत्या दिवस मनाइन्दैछ। यस दिन 25 जून 1975 भारतको संविधानलाई कुल्चिएपछि के भयो भन्ने कुराको सम्झना गराउनुका साथै आपतकालबाट पीड़ित प्रत्येक व्यक्तिलाई श्रद्धांजलि पनि अर्पण गरिन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले आज आपतकालको समयमा लोकतान्त्रिक मूल्य मान्यताको रक्षामा दृढतापूर्वक उभिएका सबैलाई श्रद्धांजलि अर्पण गर्नुभयो। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्टमा आपतकाल संविधानमाथि प्रत्यक्ष आक्रमण भएको र यसले नागरिक स्वतन्त्रताको निलम्बन, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने र राजनीतिक नेता, पत्रकार र सामाजिक कार्यकर्ताहरूको गिरफ्तारी पनि देखेको बताउनुभयो। यसका साथै उहाँले

0: राष्ट्रको रक्षा गर्ने अन्य इन्जिनियर सेवाका अधिकारीहरूको सिप समर्पण र कड़ा परिश्रम आधारभूत रहेको बताउनुभयो। उहाँले उनीहरूको प्रयासले बलियो र सुरक्षित भारतमा मात्र नभई स्वच्छ हरियो र दिगो भारतमा पनि योगदान पुर्याउनु पर्छ भन्नुभयो। उपराष्ट्रपति तथा राज्यसभा अध्यक्ष सीपी राधाकृष्णनले आज संसद भवनमा राज्यसभाका नवनिर्वाचित र पुनः नवनिर्वाचित 10 सदस्यहरूलाई शपथ ग्रहण गराउनुभयो। सदस्यहरूमा तेलुगु देशम पार्टीका सना सतीश बाबु, विजय चिन्ता काइला र बास्यम रामकृष्ण र जनसेना पार्टीका लिंगामनेनी रमेश रहेका छन्। सदस्यहरू सबै आन्ध्र प्रदेशका हुन्। राज्यसभा अध्यक्षले अरूणाचल प्रदेशबाट भाजपाका ताई तगक, ओडिशाबाट भाजपाका देवाशिष सामन्त राय, तमिलनाडुबाट कंग्रेसका प्रवीण चक्रवर्ती र गुजरातबाट भाजपाका राजेश परमानन्द शुक्लालाई पनि शपथ ग्रहण गराउनुभयो। झारखण्ड मुक्ति मोर्चाका वैद्यनाथ राम र झारखण्डबाट निर्वाचित स्वतन्त्र सदस्य परिमल नाथवानीले पनि शपथ ग्रहण गर्नुभयो। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आज लन्डनमा भारत ग्लोबल फोरम यूके इण्डिया हप्तालाई सम्बोधन गर्दै बेलायतसँगको स्वतन्त्र व्यापार सम्झौता भारतले अहिलेसम्म गरेको सबैभन्दा व्यापक सम्झौता भएको बताउनुभयो। उहाँले जुलाई 15 लागू हुने भारत बेलायत व्यापक आर्थिक तथा व्यापार सम्झौताको कार्यान्वयनको लागि दुवै देशको तयारीको समीक्षा गर्न 3 दिने भ्रमणमा बेलायत पुग्नु भएको हो। 2 दिने ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक हरियाणाको गुरूग्राममा शुरू भएको छ। बैठकमा केन्द्रीय ऊर्जा मन्त्री मनोहर लाल खट्टरले आर्थिक वृद्धि, सामाजिक प्रगति र मानव विकासको लागि ऊर्जा महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विकास र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न किफायती, भरपर्दो र दिगो ऊर्जा आवश्यक रहेको र भविष्यका लागि तयार ऊर्जा क्षेत्र निर्माण गर्न भारतले आफ्नो नवीकरणीय ऊर्जा क्षमता, स्मार्ट ग्रिड पूर्वाधार र ऊर्जा भण्डारण प्रणालीहरू द्रुत गतिमा विस्तार गरिरहेको बताउनुभयो। ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक भोलिसम्म जारी रहनेछ। छलफल ऊर्जा सुरक्षा र दिगोपन, ऊर्जा पहुँच र समानता र नव प्रवर्तन जस्ता क्षेत्रहरूमा सहयोगलाई सुदृढ पार्नमा केन्द्रित छ।
1: भविष्य की ऊर्जा प्रणालियों में स्थिरता और विश्वसनीयता के बीच संतुलन होना चाहिए। भारत ऊर्जा क्षेत्र की पूरी श्रृंखला में बड़े पैमाने पर निवेश कर रहा है। अब तक 6 करोड़ से अधिक स्मार्ट मीटर लगाए जा चुके हैं और आने वाले वर्षों में यह बदलाव और बड़े स्तर पर जारी रहेगा।
2: ट्रांसफॉर्मेशन विल कंटिन्यू एट स्केल।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। नागरिक उड्डयन मन्त्री के राम मोहन नायडूले आज वाराणसी उत्तर प्रदेशको लाल बहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो इजी कनेक्ट उडानको उद्घाटन गर्नुभयो। दिल्ली हुँदै वाराणसीलाई विश्वसँग जोड्ने पहिलो हब र स्पोक उडानको उद्देश्य भारतको कुना कुनालाई विश्वसँग जोड्नु हो। मन्त्रीले यस अवसरमा नयाँ हब र स्पोक मोडलले नागरिकहरूको यात्रा गर्ने तरिकामा ठूलो परिवर्तनको लागि मार्ग प्रशस्त गर्दछ भनेर भन्नुभयो। मन्त्री डाक्टर एस जयशंकरले दक्षिण कोरियामा शान्ति र समृद्धिका लागि जेजु फोरम 2026 सम्बोधन गर्दै विश्वले सामाजिक सञ्जाल युगमा बढ़दो हतियारीकरण र उच्च जोखिमयुक्त राजनीति देखिरहेको बताउनुभयो। मन्त्रीले कोविड 19, आतंकवादका कार्यहरू वा चरम जलवायु घटनाहरूको प्रभाव जस्ता चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको र एक सहयोगी विश्व व्यवस्थालाई बढ़ावा दिन भारतको पुरानो दर्शन वसुधैव कुटुम्ब कमलाई एक मार्गदर्शक सिद्धान्तको रूपमा लिन आग्रह गर्नुभयो।
3: वैश्विक दक्षिण को अधिक क्षमता और अधिक अवसर दिए जाने चाहिए। इससे वैश्विक विकास के नए अवसर पैदा होंगे और साझा प्रयासों से पूरी दुनिया को लाभ मिलेगा। हम केवल कुछ देशों पर नियमों और मानकों को बनाए रखने के लिए निर्भर नहीं रह सकते। दुनिया को अपने भविष्य पर अधिक नियंत्रण रखना होगा।
0: कोलकातामा तारातलार दुर्घटनामा मृत्यु हुनेको संख्या 9 पुगेको छ। घटनापछि 29 जनालाई अस्पताल ल्याएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यसभाका घटनाका दोषीहरूलाई कानूनको कठघारामा ल्याउने बताउनुभयो। उहाँले दुर्घटनामा मृत्यु भएकाहरूका आफन्तलाई 10 लाख रूपियाँ र घाइतेहरूलाई 1 लाख रूपियाँ दिने घोषणा गर्नुभएको छ। यसका साथै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रत्येक मृतकका आफन्तलाई 2 लाख रूपियाँ र घाइतेहरूलाई 50,000 रूपियाँको अनुग्रह भुक्तानीको घोषणा गर्नुभएको छ। यसैबीच घटनाको अनुसन्धान गर्न एसआईटी गठन गरिएको छ र हालसम्म 5 जनालाई पक्राउ गरिएको छ। भेनेजुएलाका

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आज बिहान 7.2 र 7.5 तीव्रताको लगातार भूकम्प गएपछि देशमा आपतकालीन अवस्था घोषणा गर्नुभएको छ। शक्तिशाली भूकम्पको श्रृंखलामा 164 जनाको मृत्यु भएको र 971 भन्दा बढ़ी घाइते भएका छन्। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा आएको गम्भीर भूकम्पबाट भएको विनाशप्रति दुःख व्यक्त गर्नुभएको छ। फिफा विश्वकपमा समूह ई को खेलमा कुराकाउले आइवेरी कोस्टसँग खेल्नेछ भने अमेरिकाको पूर्वी रदरफोर्डमा इक्वेडरले जर्मनीसँग खेल्नेछ। दुवै खेल भारतीय समयअनुसार बिहान 1:30 बजे शुरू हुनेछ। पछि जापानले समूह एफ को खेलमा स्वीडेनसँग र टुनिसियाले नेदरल्याण्डसँग खेल्नेछ। दुवै खेल भारतीय समयअनुसार बिहान 4:30 बजे हुनेछ। यसअघि दक्षिण अफ्रिकाले आज बिहान दक्षिण कोरियामाथि 1-0 जीत हासिल गर्दै पहिलो पटक नकआउट चरणमा प्रवेश गरेको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। देशभर आज संविधान हत्या दिवस पालन। उपराष्ट्रपतिले आज राज्यसभाका नवनिर्वाचित र पुनः निर्वाचित सदस्यहरूलाई गराउनुभयो शपथ ग्रहण। ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक हरियाणाको गुरूग्राममा भयो शुरू। अनि भेनेजुएलामा 7.2 र 7.5 तीव्रताको लगातार भूकम्पले गर्दा आपतकालीन अवस्था घोषणा। आकाशवाणीबाट समाचार पूरा भयो।